0: مواقع و اندرات پر شواہد بر وقت امتحان کرنے کی صلاحیت کی حامی ہے. اس تقریب کی خاص بات یہ ہے کہ اعلیٰ تکنیک سے متعلق نمائش بھی جس میں گوگل سمیت دنیا کے 30 سے زیادہ بڑے ملکوں کے جدید ترین سائبر سیکیورٹی ٹولز بھی شامل ہیں. وزیر داخلہ دوپہر بعد سیکار سے سمندھی کا خاکہ پیش کریں گے. وہ دھیگم کا دورہ کریں گے اور امرت مہوتسو تقریبات کے دوران سبزیوں کے ایک نئے تعمیر شدہ اے پی ایم سی احاطے کو عوام کے لیے وقف کریں گے. احمد آباد سے اپرنا کھنڈ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ.
1: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. وزیر دفاع راجناتھ سنگھ، سڑک ٹرانسپورٹ اور شاہراہوں کے مرکزی وزیر نتن گڈکری، اتر پردیش کے وزیر اعلی یوگی آدتیہ ناتھ کے ہمراہ آج دوپہر لکھنؤ کانپور ایکسپریس وے کا افتتاح کریں گے. وہ اناؤ میں 49 کلومیٹر تک ایکسپریس وے کا معائنہ کریں گے. بھارت کے دوسری سب سے طویل کوریڈور کے ساتھ 63 کلومیٹر 6 لین والے لکھنؤ کانپور ایکسپریس وے بھی ملک کا پہلا ایکسپریس وے ہے جسے آٹومیٹک اور جدید مشین اور جدید تعمیراتی ٹیکنالوجی سے تیار کیا گیا ہے. بھوپال میں آج مدھیہ پردیش ٹیکنالوجی ترقی کا تیسرا اجلاس ایم پی ٹیک گروتھ کنکلیو سوئم منعقد کیا جائے گا. ڈاکٹر موہن یادو اس تقریب کا افتتاح کریں گے. اس مکمل اجلاس میں اصل توجہ صلاحیت کے عالمی مرکزوں، ڈیٹا مرکزوں اور سیمی کنڈکٹر شعبے کے فروغ پر مرکوز کی جائے گی. ڈاکٹر یادو ٹیکنالوجی پر مبنی صنعتی ترقی سے متعلق ریاستی سرکار کے خاکے کی بھی جانکاری دیں گے. وہ سرمایہ کاری اور نئے پروجیکٹوں پر بات چیت کے لیے سرکردہ صنعت کاروں میں سے ہر ایک کے ساتھ الگ الگ ملاقاتیں کریں گے. اس اجلاس میں بھارت اور بیرون ملکوں کی ٹیکنالوجی کی سرکردہ کمپنیوں کے نمائندے، سرمایہ کار، اسٹارٹ اپس، صنعتی ادارے اور تعلیمی ادارے یکجا ہوں گے. بہار میں آج ہیلی کاپٹر کے ذریعے فضائی سیاحتی خدمات شروع کی جا رہی ہے. وزیر اعلی سمراٹ چودھری پٹنہ سے اس اسکیم کا آغاز کریں گے. اس اسکیم کے پہلے مرحلے کے تحت جن مقامات کو شامل کیا گیا ہے ان میں مغربی چمپارن ضلع میں والمیکی نگر، کیمور ضلع میں ماں مندیشوری اور نالندہ ضلع میں راجگیر شامل ہیں. ایک رپورٹ.
0: سیاحت اور شہری ہوابازی کے محکمے کے ذریعے یہ خدمات مشترکہ طور پر شروع کی جائیں گی. آن لائن بکنگ کر سکتے ہیں. اس اسکیم کے تحت ریاستی سرکار کی طرف سے مالی امداد کے ساتھ سیاح رعایتی کرایوں پر ٹکٹ بک کر سکتے ہیں. ریاستی سرکار فی ٹکٹ پر 15,422 روپے کی سبسڈی فراہم کرے گی. ہیلی کاپٹر سیاحت خدمات 18 جولائی کو شروع ہوں گی جو ہر ہفتے اور اتوار کے روز فراہم کی جائیں گی. پٹنہ سے سنیتا پاریخ کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ.
1: بھارت کے خلائی تحقیق کے ادارے اسرو نے گگنیان عملے کے ماڈیول نظام کے کامیاب تجربات کیے ہیں. پہلے تجربے کا تعلق خلائی طیارے کے سمندر میں اترنے کے بعد عملے ماڈیول کے لیے عمودی پوزیشن کو یقینی بنانا ہے جو عملے کے تحفظ کی ضرورتوں کے لیے اہم سمجھا جاتا ہے. بھارت کے محکمہ موسمیات آئی ایم ڈی نے اگلے 2 سے 3 دن کے دوران شمال مشرقی بھارت، مغربی بنگال اور بہار میں کہیں کہیں شدید سے بہت شدید بارش کی پیش گوئی کی ہے، جبکہ مشرقی اتر پردیش میں بھی بعض جگہوں پر 4 سے 5 دن تک شدید بارش کا امکان ہے. ایجنسی نے 18 جولائی تک اروناچل پردیش، آسام، میگھالے، ناگالینڈ، منی پور، میزورم اور تریپورہ میں وسیع پیمانے پر بارش کی پیش گوئی کی ہے. اسی تاریخ تک شمالی اندرونی کرناٹک، جنوبی اندرونی کرناٹک، تمل ناڈو، پڈوچیری، کرائیکل اور تلنگانہ کے دور دراز مقامات پر چھینٹے پڑنے کا امکان ہے. موسمیات کے محکمے کے مطابق آئندہ 6 سے 7 دن کے دوران شمال مغربی، وسطی اور جنوبی جزیرہ نما بھارت کے میدانی علاقوں میں بارش کی شدت میں کمی آ جانے کا امکان ہے. ادھر میگھالے میں شدید بارش ریکارڈ کی گئی ہے جبکہ مشرقی اتر پردیش میں کل بہت زیادہ بارش درج کی گئی ہے. امریکہ نے ایران کے خلاف تازہ فوجی حملے شروع کر دیے ہیں. امریکی سینٹرل کمان سینٹکون نے بتایا کہ اس فوجی کارروائی کا مقصد آبنائے ہرمز سے گزرنے والے غیر فوجی جہازوں کے عملے کے علاوہ تجارتی جہازوں کو نشانہ بنانے کی ایران کی صلاحیت کو کم کرنا ہے. ایکس پر ایک پوسٹ میں سینٹکون نے بتایا کہ یہ حملے کمانڈر ان چیف کی ہدایت پر کیے گئے تاکہ ایرانی فوجوں کو جواب دہ بنایا جا سکے. یہ تازہ حملے خلیجی خطے میں بڑھتی ہوئی کشیدگی کے پیش نظر کیے گئے ہیں. ایران کے پریس ٹی وی کے مطابق امریکی حملوں کے بعد ایران کے جنوبی شہروں جاسک، بندر عباس اور سرک میں دھماکوں کی آوازیں سنی گئیں. अमरीकी सदर डोनाल्ड ट्रंप ने जोर देकर कहा है कि अबनाए हुर्मुज तिजारती जहाजों के लिए खुला है। उन्होंने ईरान के कंट्रोल के दावे को मुस्तरद कर दिया। अमरीका के सेक्रेटरी जनरल अंतोनियो गुतरेस ने ईरान और अमरीका के दरमियान ताजा फौजी महाजराई पर गहरी तशवीश का इजहार किया है और इस सिलसिले में शदीद इलाकाई और आलमी नतीजे के लिए खबरदार किया है। भारत में ओमान के साहिल से कुछ दूर भारतीय हमले के अरकान को ले जाते हुए एक कमर्शियल जहाज जीएसएस गैलेक्सी पर हमले के बाद मगरबी एशिया खित्ते में कशीदगी को फौरी तौर पर खत्म करने के लिए एक बार फिर कहा है। हमले की मजम्मत करते हुए वजारत खारजा ने एक बयान में बताया कि इस जहाज में सवार 11 भारतीय बाशिंदों में से अभी तक 10 को बचाया गया है, जबकि एक बाशिंदे के लापता होने की खबर है। बयान में कहा गया है कि ओमान में भारतीय सिफारतखाना सूरत हाल पर करीबी नजर रखे हुए है और वो तलाश और बचाव के काम में ओमान के हुक्काम के साथ सरगर्मी के साथ तालमेल रखे हुए है। थाईलैंड की राजधानी बैंकॉक में एक बार में आग लगने की वजह से कम 27 अफराद हलाक हो गए। मरने वालों में 18 खवातीन भी शामिल हैं, जबकि अस्पताल में 60 से ज्यादा लोग जेरे इलाज हैं। ये आग बार में नेस शब के दौरान लगी थी, जिसके बाद आग बुझाने वाला अमला जाए हादसे पर पहुंचा, जिसने फंसे हुए कई लोगों को वहां से निकाला। थाईलैंड के वजीर आजम अंतिम चरणों रिकुल ने मीडिया के अफराद को बताया कि 27 लाशें बरामद हुई हैं। आग लगने की तहकीकात की जा रही है। बताया जाता है कि यह आग शॉर्ट सर्किट की वजह से लगी थी। बैंकॉक के चतुचाक जिले में ये एक मशहूर रेस्तरां है। विंबलडन टेनिस में इटली के चोटी के खिलाड़ी यानिक सिनर ने कल रात लंदन के ऑल इंग्लैंड क्लब में फाइनल में जर्मनी के अलेक्सेंडर ज्वेरोव को 6-7, 7-6, 6-3, 6-4 से हराने के बाद मर्दों का सिंगल्स का खिताब बरकरार रखा है। यह सिनर का विंबलडन टेनिस में लगातार दूसरा मर्दों का सिंगल्स का खिताब है। सिनर विंबलडन में मर्दों का सिंगल्स का खिताब कामयाबी के साथ दिफा करने वाले 10वें खिलाड़ी बन गए हैं। वजीर आजम नरेंद्र मोदी आकाशवाणी पर मन की बात प्रोग्राम में इस माह की 26 तारीख को मुल्क के आवाम से अपने ख्यालात का इजहार करेंगे। ये माहाना रेडियो प्रोग्राम का 136वां नशरिया होगा। लोग इस प्रोग्राम के लिए अपने ख्यालात और तजावीज इस टोल फ्री नंबर पर भेज सकते हैं 1800-117-800। लोग अपनी राय नरेंद्र मोदी ऐप या माई गव ओपन फोरम पर भी भेज सकते हैं। छत्तीसगढ़ असेंबली का मानसून इजलास आज से शुरू हो गया है। यह इजलास इस महीने की 17 तारीख तक जारी रहेगा। इस इजलास के दौरान माली मामलों पर गौर किया जाएगा और रियासती हुकूमत तकरीबन 8 तरमीमी बिलों का भी ऐलान करेगी। इमदादे बाहमी के मरकजी वजीर अमित शाह आज गुजरात के गांधीनगर में एग्रीकल्चरल प्रोड्यूस मार्केट कमेटी APMC के अमृत महोत्सव के दौरान सब्जी के नए सबयार्ड का इफ्तिताह करेंगे। इमदादे बाहमी की वजारत के मुताबिक इस प्रोग्राम के दौरान जनाब शाह एक पेड़ मां के नाम मुहिम के तहत पौधा लगाएंगे और APMC के अमृत महोत्सव के मौके पर तैयार की गई एक यादगारी किताब का इनाम करेंगे। भारत में कतर के मौजूदा अमीर के वालिद शेख हमद बिन अल खलीफा अस्सानी के इंतकाल पर आज एक दिन के कौमी शोक का ऐलान किया है। शेख हमद बिन अल खलीफा अस्सानी का कल इंतकाल हो गया था। मुल्क भर में इस दौरान तमाम सरकारी इमारतों पर कौमी परचम सरनिगू रहेगा। इसके अलावा आज कोई सरकारी तकरीब मुनक़द नहीं की जाएगी। ये थी खबरें। अब अखबार के आईने के साथ हैं हुसैन अख्तर।
0: शुक्रिया असलम। कौमी राजधानी दिल्ली से छाये होने वाले आज के बेशतर उर्दू अखबारों ने अलग अलग खबरों को अपनी शह सुर्खी बनाया है। रोजनामा इंकलाब और प्रताप समेत आज के सभी अखबारों ने मगरबी एशिया बहरान के तनाजुर में इस खबर को अहमियत के साथ सफायोबल पर शाया किया है कि ईरान के पारमाणा ने इंकलाब के इंतबाह के बावजूद अमरीका की मरकजी कमान ने कहा है कि अबनाए हुर्मुज उन सभी जहाजों के लिए खुला रहेगा जो कानूनी तौर पर यहां से गुजरना चाहते हैं। रोजाना इंकलाब की सुर्खी है अम्मान के साहिल पर तिजारती जहाज पर हमला। वजारत खारजा ने सख्त मजम्मत करते हुए कहा कि कशीदगी को कम किया जाए और सिफारती बातचीत के जरिए हल निकालने की कोशिश की जाए।
1: آخر میں خاص خبریں، مغربی بنگال اسمبلی نے جرائم کی روک تھام کے لیے جو نئے قوانین منظور کیے تھے وہ آج سے ریاست بھر میں لاگو ہو گئے ہیں۔ اسرو نے گگنیان عملے کے ماڈیول نظام کے کامیاب تجربے کیے ہیں۔ 5 بھارتی طلبہ نے 56ویں بین الاقوامی فزکس اولمپیاڈ 2026 میں سونے کے تمغے جیتے ہیں۔ بھارت کے محکمہ موسمیات نے شمال مشرقی بھارت، مغربی بنگال اور بہار میں اگلے 2 سے 3 دن کے دوران شدید بارش کی پیشگوئی کی ہے۔ امریکہ نے ایران پر تازہ حملے کیے ہیں۔

0: करना पड़ेगा, इस पर खून चढ़ाने की जरूरत नहीं है। इसीलिए मैं जो है रेडियो के आकाशवाणी के माध्यम से मैं ये राय नहीं दे सकता हूं बिल्कुल कि अगर आपका 8 है तो आज खून चढ़वाना ही है या आपका 10 है तो आज खून नहीं चढ़वाना है। देखिए मैं बहुत साफ बात बताऊं, अगर आपका 15 ग्राम हीमोग्लोबिन रहता है और आज 10 हो गया है तो हो सकता है आपको खून चढ़वाने की जरूरत पड़े। लेकिन मान लीजिए आपका कल तक 11 ही ग्राम खून था और आज वो 10 या 10.5 आ रहा है तो आपको खून चढ़वाने की जरूरत ना पड़े। तो ये कई चीजें हैं जो बताती हैं कि आपको खून चढ़वाना है या नहीं। थैलेसीमिया में मैंने बस इसे बताया, जो लोग थैलेसीमिया मेजर हैं जिनको रेगुलर ट्रांसफ्यूजन हो रहा है उनका हम कोशिश करते हैं कि 2.5 ग्राम या 3 ग्राम तक अगर कम हो जाता है तो उसमें उन्हें खून चढ़ा देना चाहिए जिससे कि उनको बाकी उनकी ग्रोथ पे या उनके काम करने में दिक्कत नहीं हो।
1: तो डॉक्टर साहब सबसे आखिर में हमारे श्रोताओं को आप क्या संदेश देना चाहेंगे?
0: देखिए सबको स्वस्थ रहना चाहिए और थैलेसीमिया जैसी बीमारी जो कि प्रिवेंट की जा सकती है और जिसके लिए सरकार काफी रोकथाम कर रही है, जो एंटीनेटल मदर्स हैं गर्भवती महिलाएं हैं उनकी भी नेस्ट्रॉक्ट और काफी जानकारी जांचें होती हैं, तो उसका जरूर जांच कराएं, रजिस्ट्रेशन कराएं अपने जो जच्चा है उनका, जिससे कि ये सारे टेस्ट हों और अपनी हीमोग्लोबिन की रिपोर्ट जब भी अगली बार कराएं तो डॉक्टर साहब से जरूर एक बार थैलेसीमिया के बारे में पूछें जिससे कि आपका भी ज्ञान बढ़े और आप आगे आने वाली नस्लों को थैलेसीमिया जैसी बीमारी से बचा सके।
1: तो श्रोताओं थैलेसीमिया से लड़ाई सिर्फ अस्पतालों से नहीं बल्कि जागरूकता और जिम्मेदारी के साथ भी लड़ी जाती है। अगर समय रहते जांच हो और सही जानकारी लोगों तक पहुंचे तो आने वाली पीढ़ियों को इस बीमारी से बचाया जा सकता है। आज रेडियो डॉक्टर में हमारे साथ रहे डॉक्टर अनुपम प्रकाश, डायरेक्टर प्रोफेसर एंड हेड डिपार्टमेंट ऑफ मेडिसिन, लेडी हार्डिंग मेडिकल कॉलेज न्यू दिल्ली। डॉक्टर साहब आपने इतनी महत्वपूर्ण और उपयोगी जानकारी हमारे साथ साझा की, इसके लिए बहुत बहुत धन्यवाद।
0: आकाशवाणी और आपको धन्यवाद, श्रोताओं को भी धन्यवाद।
1: तो श्रोताओं आप भी जागरूक रहें और दूसरों को भी जागरूक करें। बीमारी कोई भी हो जागरूकता जरूरी है और यही संदेश लेकर आता है आपका अपना कार्यक्रम रेडियो डॉक्टर। इसी संदेश के साथ मैं शिल्पा गुप्ता आपसे लेती हूँ अनुमति, फिर मुलाकात होगी एक नए विषय के साथ। नमस्कार। अभी आप सुन रहे थे रेडियो डॉक्टर प्रोग्राम के गुज़श्ता शुमारे की रिकॉर्डिंग। मीडियम वेव्स 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आकाशवाणी से उर्दू सर्विस आप सुन रहे हैं। अब खबरें नशर की जाएंगी।
2: आदाब, ये आकाशवाणी है। अब आप असमुल्ला से खबरें सुनिए। पहले खास खबरों की सुर्खियां। वियतनाम में एक कश्ती हादसे में मारे गए 15 भारतीय सयाहों के जसद खाकी को हो चिन मिना शहर से भारत वापस लाया जाएगा। 5 भारतीय तलबा ने 56वें बैन अल-अक्वामी फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीते हैं। अमरीका ने ईरान पर ताजा हमले किए। इसराइल में इस साल 27 अक्टूबर को पार्लियामानी इंतखाबात कराए जाएंगे। और यानिक सिनर ने एलेक्जेंडर को हराकर विंबलडन मर्दों के सिंगल्स का खिताब अपने पास बरकरार रखा है। अब खबरें तफसील से। वियतनाम में फूकॉक जजीरे के नजदीक एक कश्ती के डूबने के हादसे में मारे गए 15 भारतीय सयाहों के जसद खाकी को वियतनाम एयरलाइंस की परवाज VN979 के जरिए आज हो ची मिन्ह शहर से भारत वापस लाया जाएगा। वियतनाम में भारतीय सिफारतखाने ने एक सोशल मीडिया पोस्ट में कहा है कि ये परवाज मकामी वक्त के मुताबिक शाम 6 बजे हो ची मिन्ह शहर से रवाना होगी और तवक्को है कि भारतीय मियारी वक्त के मुताबिक ये परवाज रात 9:35 पर मुंबई के छत्रपति शिवाजी महाराज इंटरनेशनल हवाई अड्डे पर पहुंच जाएगी। 5 भारतीय तलबा ने 56वें बैन अल-अक्वामी फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीते हैं। ये मुकाबले कोलंबिया के बाकुरमांगा शहर में इस महीने की 4 से 12 तारीख के दरमियान मुनाकिद किए गए। इन नौजवान माहिरीन तबीयात ने एक गैर मामूली कारकर्दगी का मुजाहरा करके कौम का सर फख्र से बुलंद किया है। तलाई तमगे जीतने वाले इन नौजवानों के नाम हैं पुणे के कलशिक जैन, इंदौर के हृदय आनंद बिंदाले, नई दिल्ली के ऋषित गर्ग, मुंबई के सर्वेश सूर्या और अहमदाबाद के सरवती जोशी। भारत ने इन मुकाबलों में 87 मुल्कों के 381 तलबा के माबेन रूस, चीन, कजाकिस्तान, जनूबी कोरिया और ताइवान के साथ मिलकर پہلا مقام حاصل کیا ہے۔ اس حصول یابی سے بھارت کے اولمپیاڈ پروگرام کی طاقت کا اندازہ ہوتا ہے، جس کی قیادت سائنسی تعلیم کے ہومی بھابا مرکز نے کی، جو بنیادی تحقیق کے ٹاٹا انسٹیٹیوٹ کا ایک قومی مرکز ہے۔ ایٹمی توانائی کے محکمے کے سیکرٹری ڈاکٹر اجیت کمار موہنتی نے تمغے جیتنے والے طلبہ کو مبارکباد دی ہے اور کہا ہے کہ طبعیات کے نوجوان ماہرین کی یہ غیر معمولی کامیابی ملک کے لیے ایک بڑے فخر کا لمحہ ہے۔ امریکہ نے ایران کے خلاف تازہ فوجی حملے شروع کر دیے ہیں۔ امریکی سینٹرل کمان سینٹوکوم نے بتایا کہ اس فوجی کارروائی کا مقصد آبنائے ہرمز سے گزرنے والے غیر فوجی جہازوں کے عملے کے علاوہ تجارتی جہازوں کو نشانہ بنانے کی ایران کی صلاحیت کو کم کرنا ہے۔ ایکس پر ایک پوسٹ میں سینٹوکوم نے بتایا کہ یہ حملے کمانڈر ان چیف کی ہدایت پر کیے گئے تاکہ ایرانی فوجوں کو جواب دہ بنایا جا سکے۔ یہ تازہ حملے خلیجی خطے میں بڑھتی ہوئی کشیدگی کے پیش نظر کیے گئے ہیں۔ ایران کے پریس ٹی وی کے مطابق امریکی حملوں کے بعد ایران کے جنوبی شہر جسک، بندر عباس اور سرک میں دھماکوں کی آوازیں سنی گئیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے زور دے کر کہا ہے کہ آبنائے ہرمز تجارتی جہازوں کے لیے کھلا ہے۔ انہوں نے ایران کے کنٹرول کے دعوے کو مسترد کر دیا۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوتریس نے ایران اور امریکہ کے درمیان تازہ فوجی محاذ آرائی پر گہری تشویش کا اظہار کیا ہے اور اس سلسلے میں شدید علاقائی اور عالمی نتائج کے لیے خبردار کیا ہے۔ اسرائیل کی پارلیمنٹ کینسٹ نے اعلان کیا ہے کہ قومی انتخابات اس سال 27 اکتوبر کو کرائے جائیں گے۔ غزہ پر جنگ شروع ہونے کے بعد سے یہ انتخابات وزیر اعظم بنیامین نتنیاہو کی قیادت کے لیے ایک ریفرنڈم کے طور پر دیکھے جا رہے ہیں۔ اسرائیلی پارلیمنٹ کینسٹ کا رواں مدت کا حتمی اجلاس جمعے کو ہوگا۔ نتنیاہو نے جون میں اس بات کی تصدیق کی تھی کہ وہ آئندہ انتخابات میں حصہ لیں گے، جو اسرائیل کی سب سے لمبی مدت تک خدمات دینے والے وزیر اعظم ہیں۔ بھارتی خلائی تحقیق کے ادارے اسرو نے گگنیان عملے کے ماڈیول نظام کے کامیاب تجربے کیے ہیں۔ پہلے تجربے کا تعلق خلائی طیارے کے سمندر میں اترنے کے بعد عملے ماڈیول کے لیے عمودی پوزیشن کو یقینی بنانا ہے، جو عملے کے تحفظ کی ضرورتوں کے لیے اہم سمجھا جاتا ہے۔ بھارت نے قطر کے موجودہ امیر کے والد شیخ حمد بن الخلیفہ الثانی کے انتقال پر آج ایک دن کے قومی سوک کا اعلان کیا ہے۔ شیخ حمد بن خلیفہ الثانی کا کل انتقال ہوا تھا۔ ملک بھر میں اس دوران تمام سرکاری عمارتوں پر قومی پرچم سرنگوں رہے گا۔ اس کے علاوہ آج کوئی سرکاری تقریب منعقد نہیں ہوگی۔ وزیر اعظم نریندر مودی نے موجودہ امیر کے والد شیخ حمد بن الخلیفہ الثانی کے انتقال پر تعزیت کا اظہار کیا ہے۔ انہوں نے کہا کہ وہ ایک دور اندیش رہنما تھے، جنہوں نے اپنے ملک کی ترقی اور خوشحالی کے لیے بے مثال خدمات انجام دی۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ جنوب مشرقی ایشیائی ملکوں کی تنظیم آسیان کے وزرائے خارجہ نے کل تھائی لینڈ کی راجدھانی بینکاک میں میامہ کے وزیر خارجہ کے ساتھ ایک غیر رسمی میٹنگ کی، جس میں سابق اسٹیٹ کونسلر آنگ سانگ سوکی کی حراست کے معاملے پر تبادلہ خیال کیا گیا۔ اس کے علاوہ میٹنگ میں علاقائی امن منصوبے پر بھی گفتگو ہوئی۔ فروری 2021 کی فوجی بغاوت کے بعد آسیان کے وزرائے خارجہ اور میامہ کے ایک نمائندے کے درمیان یہ پہلی بالمشافہ میٹنگ ہے۔ میٹنگ کے بعد ایک پریس کانفرنس سے خطاب کرتے ہوئے فلپینز کی خارجی امور کی انڈر سیکرٹری ماریا تھریسا نے، جنہوں نے میامہ کے لیے آسیان کی خصوصی ایلچی کی حیثیت سے خدمات بھی انجام دی ہیں، میامہ کے وزیر خارجہ ٹم مونگسو کی طرف سے دیے گئے بیان کو مشترک کیا۔ تھریسا کے مطابق میامہ کے وزیر خارجہ نے آسیان تنظیم کو یقین دلایا کہ 81 سالہ آنگ سان سو کی پوری طرح صحت مند ہیں۔ تھائی لینڈ کی راجدھانی بینکاک میں ایک بار میں آگ لگنے اس کی وجہ سے کم از کم 27 افراد ہلاک ہو گئے۔ مرنے والوں میں 18 خواتین بھی شامل ہیں، جبکہ اسپتال میں 60 سے زیادہ لوگ زیر علاج ہیں۔ یہ آگ بار میں نصف شب کے دوران لگی، جس کے بعد آگ بجھانے والا عملہ جائے حادثے پر پہنچا، جس نے پھنسے ہوئے کئی لوگوں کو وہاں سے نکالا۔ تھائی لینڈ کے وزیر اعظم اونتن نے میڈیا کے افراد کو بتایا کہ 27 لاشیں برامد ہوئی ہیں۔ آگ لگنے کی تحقیقات کی جا رہی ہے۔ بتایا جاتا ہے کہ یہ آگ شارٹ سرکٹ کی وجہ سے لگی تھی۔ بینکاک کے چاٹوچاک ضلع میں یہ مشہور ریسٹورینٹ واقع ہے۔ विंबलडन टेनिस में इटली की चोटी के खिलाड़ी यानिक सिनर ने कल रात लंदन के ऑल इंग्लैंड क्लब में फाइनल में जर्मनी के अलेक्जेंडर जेरव को 6-7, 7-6, 6-3, 6-4 से हराने के बाद मर्दों का सिंगल्स का खिताब बरकरार रखा है। ये सिनर का विंबलडन टेनिस में लगातार दूसरा मर्दों का सिंगल्स का खिताब है। सिनर विंबलडन में मर्दों का सिंगल्स का खिताब कामयाबी के साथ दिफा करने वाले 10वें खिलाड़ी बन गए हैं। खवातीन टेस्ट क्रिकेट में इंग्लैंड आज दोपहर भारत के खिलाफ लॉर्ड्स के मैदान में खेले जा रहे वाहिद तारीखी टेस्ट मैच की दूसरी इनिंग्स में 6 विकेट के नुकसान और 130 रन से आगे खेलेगा। इससे कबल भारत को 269 रन की सबकत हासिल थी। भारत ने चाय के वक्फे पर अपनी दूसरी इनिंग में 7 विकेट के नुकसान पर 341 रन बनाकर अपनी इनिंग्स खत्म करने का ऐलान कर दिया। भारत की तरफ से विकेटकीपर बल्लेबाज यातिका भाटिया पहली खातून है जिन्होंने लॉर्ड्स में सेंचुरी स्कोर किया। हलफ का ताकुब करते हुए इंग्लैंड की टीम ने 6 विकेट के नुकसान पर 130 रन बनाए जिसमें एमी जॉन्स ने नॉट आउट 52 रन का स्कोर किया। भारत को इस तारीखी जीत के लिए 4 विकेट दरकार हैं। ये लॉर्ड्स में खेला जाने वाला पहला खवातीन टेस्ट है। भारत की तरफ से साइली सतगुहारे और क्रांति गौड़ ने बेतरतीब 2-2 विकेट हासिल किए। फीफा आलमी कप में क्वार्टर फाइनल के सभी मैच मुकम्मल हो जाने के बाद सेमीफाइनल मैचों के लिए टीमों के दरमियान मुकाबले तय हो गए हैं। बुध को पहले सेमीफाइनल में फ्रांस का मुकाबला स्पेन से होगा जो भारतीय वक्त के मुताबिक रात 12:30 बजे शुरू होगा। फ्रांस क्वार्टर फाइनल में मराकश को 2-0 से हराने के बाद सेमीफाइनल में पहुंचा है। जुमेरात को इंग्लैंड और अर्जेंटीना के दरमियान दूसरा सेमीफाइनल मैच खेला जाएगा जो भारतीय वक्त के मुताबिक रात 12:30 बजे शुरू होगा। और अब आखिर में खास खास खबरें एक बार फिर। वियतनाम में कश्ती हादसे में मारे गए 15 भारतीय सैयाहों के जसद खाकी को हो चिन मिन्ह शहर से भारत वापस लाया जाएगा। 5 भारतीय तलबा ने 56वें बैन अल-अक़वामी फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीते हैं। अमरीका ने ईरान पर ताजा हमले किए। इसराइल में इस साल 27 अक्टूबर को पार्लियामानी इंतखाबात कराए जाएंगे। और यानिक सिनर ने अलेक्जेंडर जेरव को हराकर विंबलडन मर्दों के सिंगल का खिताब अपने पास बरकरार रखा है। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
1: मीडियम वेव्स 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर आप सुन रहे हैं उर्दू सर्विस की नशरियात। पेश है प्रोग्राम मिले सुर मेरा तुम्हारा।

0: باب تنویر سے خبریں سنیے۔ پہلے خبروں کی سرخیاں۔ تجارت اور صنعت کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت اور امریکہ ایک متوازن اور تجارتی لحاظ سے مؤثر تجارتی معاہدے پر کام کر رہے ہیں۔ انہوں نے تجارتی مذاکرات میں تعطل سے متعلق میڈیا کی خبروں کو مسترد کر دیا۔ رواں مالی برس کی پہلی سماہی میں بھارت کی مجموعی برآمدات 232 ارب امریکی ڈالر سے تجاوز کر گئی، جو گزشتہ سال کے مقابلے میں 11.37% زیادہ ہیں۔ امریکہ اور ایران نے ایک بار پھر ایک دوسرے پر حملے کیے ہیں۔ آبنائے ہرمز پر کنٹرول کے تنازع کے باعث خطے میں کشیدگی مزید بڑھ گئی ہے۔ خواتین کرکٹ میں بھارت نے تاریخ رقم کرتے ہوئے لارڈز کے میدان میں کھیلے گئے پہلے خواتین ٹیسٹ میچ میں انگلینڈ کو 270 رن سے ہرایا، اور جکارتا میں جاری 19 سال اور 23 سال تک کی ایشیائی باکسنگ چیمپئن شپ میں 16 بھارتی مکے باز فائنل میں پہنچے۔ اس کے ساتھ ہی انہوں نے کم سے کم چاندی کا تمغہ یقینی بنا لیا ہے۔ اب خبریں تفصیل سے۔ تجارت اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کل بھارت اور امریکہ کے درمیان تجارتی مذاکرات میں تعطل سے متعلق میڈیا کی خبروں کو بے بنیاد، گمراہ کن اور مکمل طور پر غلط قرار دیا۔ ایک سوشل میڈیا پوسٹ میں جناب گوئل نے کہا کہ بھارت اور امریکہ کی ٹیمیں ایک ایسے تجارتی معاہدے پر پوری سنجیدگی سے کام کر رہی ہیں جو متوازن ہو اور تجارتی اعتبار سے بامانی ہو۔ نیز دونوں ممالک کے کاروباری طبقوں، کسانوں، مزدوروں اور صارفین کے لیے حقیقی فوائد فراہم کرے۔ انہوں نے بتایا کہ پچھلے مہینے نئی دلی میں امریکہ کے تجارتی نمائندے جیمیسن گریئر کے ساتھ ان کی میٹنگ مثبت رہی تھی۔ دونوں فریقوں نے ایسے متوازن اور مفید معاہدوں کے لیے اپنے عزم کا اعادہ کیا، اور اس مقصد کو حاصل کرنے کے لیے دونوں ممالک کی ٹیمیں مسلسل رابطے میں ہیں۔ کامرس اور صنعت کے مرکزی وزیر پیوش گوئل نے کل اسپین کے اپنے سرکاری دورے کا آغاز کیا۔ انہوں نے اسپین حکومت کے اول نائب صدر اور کامرس، تجارت و کاروبار کے وزیر کارلوس کیورپو کیبالیرو سے ملاقات کی۔ ایک سوشل میڈیا پوسٹ میں جناب گوئل نے کہا کہ دونوں رہنماؤں نے بھارت اور اسپین کے اقتصادی تعلقات کو مزید مضبوط بنانے کے لیے تجارت، سرمایہ کاری اور ٹیکنالوجی کے شعبوں میں مفید بات چیت کی۔ انہوں نے بتایا کہ مذاکرات میں قابل تجدید توانائی، گرین ہائیڈروجن، جدید مینوفیکچرنگ، ڈیجیٹل ٹیکنالوجی، بنیادی ڈھانچے اور اختراعات کے موضوعات پر بھی تبادلہ خیال کیا گیا۔ انہوں نے مزید کہا کہ دونوں ممالک نے بھارت اور یورپی یونین کے آزاد تجارتی معاہدے پر بھی خیالات کا تبادلہ کیا اور کاروباری تعلقات کو مزید گہرا کرنے اور اسپین کے ساتھ بھارت کے تجارتی تعاون کو مزید وسعت دینے کے طریقہ کار پر غور و خوض کیا۔ بھارت اور جاپان نے کل آزاد، کھلے اور اصولوں پر مبنی بھارت بحر الکاہل خطے کے فروغ کے لیے اپنے عزم کا اعادہ کیا ہے۔ جاپان کے شہر ٹوکیو میں منعقدہ 8ویں دفاعی پالیسی مذاکرات کے دوران دونوں ملکوں نے عالمی اور علاقائی سیکیورٹی کی موجودہ صورتحال پر جامع بات چیت کی اور باہمی مفاد کے مختلف پہلوؤں پر تبادلہ خیال کیا۔ بھارتی وفد کی قیادت دفاعی سیکرٹری راجیش کمار سنگھ نے کی، جبکہ جاپانی وفد کی قیادت بین الاقوامی امور کے نائب وزیر دفاع کانو کوجی نے کی۔ مذاکرات کے دوران دونوں فریقوں نے گزشتہ دفاعی پالیسی مذاکرات کے بعد سے دو طرفہ دفاعی تعاون میں ہوئی اہم پیش رفت کا جائزہ لیا۔ اس سال اپریل سے جون کی مدت کے دوران بھارت کی مجموعی برآمدات کا تخمینہ 232 ارب امریکی ڈالر سے زیادہ لگایا گیا ہے، جو کہ گزشتہ سال کی اسی مدت کے مقابلے 11.37% زیادہ ہے۔ تجارت اور صنعت کی وزارت کے مطابق جون 2026 کے دوران مجموعی برآمدات کا تخمینہ 73.45 ارب امریکی ڈالر رہا، جو گزشتہ سال کے جون کے مقابلے 9.48% کی مثبت نمو کو ظاہر کرتا ہے۔ جون میں جن اہم شعبوں کی برآمدات میں اضافہ ہوا ہے ان میں قیمتی پتھر اور زیورات، انجینئرنگ ساز و سامان، نامیاتی کیمیکلز شامل ہیں۔ الیکٹرانک ساز و سامان کی برآمدات گزشتہ سال جون کے 4.14 ارب امریکی ڈالر سے بڑھ کر اس سال جون میں 4.93 ارب امریکی ڈالر ہو گئیں۔ اس طرح اس میں تقریباً 19% کا اضافہ درج کیا گیا۔ امریکہ اور ایران دونوں نے آبنائے ہرمز پر کنٹرول کا دعویٰ کیا ہے۔ مغربی ایشیا میں اختتام ہفتہ کے دوران हमलों में इजाफे के बाद इलाकाई सलामती और सिफारती कोशिशों के अहिया के लिए की जा रही कोशिशों को नई तशवीश लाहक हो गई है। हालिया कशीदगी ईरान के जरिए ओमान के साहिल के करीब आबनाए हॉर्मुज में एक कंटेनर बरदार जहाज को निशाना बनाए जाने के बाद शुरू हुई है। इसके बाद से आबनाए हॉर्मुज से, जो कि आलमी तेल और गैस की तरसील की एक अहम आबी गुजरगाह है, कोई भी तजारती जहाज नहीं गुजरा है। अमरीका का कहना है कि इसने रात भर ईरान के कई फौजी अहदाफ पर हमले किए हैं, जिसमें फजाई दिफाई निजाम, साहिली राडार मरकज, मिजाइल और ड्रोन तनसीबात और छोटे बहरी जहाज शामिल हैं। वाशिंगटन का कहना है कि इस कार्रवाई में पहली बार यकतरफा हमलावर समंदरी ड्रोन भी इस्तेमाल किए गए और ये कार्रवाई ईरान की जानिब से तजारती जहाज रानी पर किए गए हमलों के जवाब में की गई है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अयोध्या की एक अदालत ने श्रीराम मंदिर के चंदा में मुबैना बेजाबतगियों में नामजद तमाम 8 मुलजिमों की अदालती तहवील में मजीद 14 दिन की तौसीक कर दी है। एडिशनल डिस्ट्रिक्ट एंड सेशन जज ने हुक्म दिया कि मुलजिमों को दोबारा 27 जुलाई को अदालत के सामने पेश किया जाए। खसूसी तहकीकाती टीम SIT ने भी अपनी छानबीन शेयर करते हुए धर्मसेन के सदर संतोष दुबे से वीडियो कॉन्फ्रेंसिंग के जरिए तकरीबन एक घंटे तक पूछताछ की है। भारतीय महकमे मौसमियात ने बिहार और ओडिशा में कल मूसलाधार बारिश की पेशगोई की है। महकमे मौसमियात ने कहा है कि अरुणाचल प्रदेश, छत्तीसगढ़, झारखंड, नागालैंड, मणिपुर, मिजोरम, त्रिपुरा, मगरबी बंगाल, सिक्किम, असम और मेघालय में भी कल शदीद बारिश हो सकती है। महकमे मौसमियात के मुताबिक अंडमान निकोबार जजायर, आंध्र प्रदेश, जम्मू कश्मीर, लद्दाख, बिहार, गंगाई मगरबी बंगाल, झारखंड, सिक्किम, कर्नाटक और ओडिशा में गरज चमक और तेज हवाओं के साथ छींटे पड़ सकते हैं। भारतीय महकमे मौसमियात के मुताबिक मानसून का गुजर श्रीगंगानगर, हिसार, मुरादाबाद, गोरखपुर, मुजफ्फरपुर, बालूरघाट और फिर मणिपुर के मशरक जुनूब मशरक की जानिब जारी रहेगा। महकमे मौसमियात के मुताबिक ओडिशा, तमिलनाडु, पुडुचेरी और कारिकल में कल मौसम गर्म और मरतूब रहेगा, जबकि साहिली आंध्र प्रदेश में गर्म मौसमी हालात बरकरार रहेंगे। ख्वातीन क्रिकेट में कल लॉर्ड्स के मैदान में पहली मरतबा खेले जाने वाले ख्वातीन क्रिकेट टेस्ट मैच में हरमनप्रीत कौर की कयादत में भारतीय टीम ने मेजबान इंग्लैंड के खिलाफ तारीखी कामयाबी हासिल की। भारत ने इंग्लैंड को 270 रन से शिकस्त दी। जीत के लिए 457 रन के निशाने का पीछा करते हुए इंग्लैंड की पूरी टीम चौथे दिन लंच से पहले अपनी दूसरी इनिंग्स में 186 रन बनाकर आउट हो गई। भारत की जानिब से स्नेहराना ने 4 विकेट, जबकि 46 सटघारे, क्रांति गौड़ और दीप्ति शर्मा ने 2-2 विकेट हासिल किए। भारत ने चाय के वक्फे पर अपनी दूसरी इनिंग 7 विकेट पर 341 रन बनाकर डिक्लेयर कर दी थी और इंग्लैंड को जीत के लिए 457 रन का निशाना दिया था। विकेटकीपर बल्लेबाज यास्तिका भाटिया लॉर्ड्स के मैदान में टेस्ट सेंचुरी बनाने वाली पहली खातून खिलाड़ी बन चुकी हैं। जकार्ता में 19 साल और 23 साल तक की बॉक्सिंग चैंपियनशिप में भारतीय मुक्केबाजों ने शानदार कारकर्दगी का मुजाहरा किया है। 23 साल तक की उम्र के जुमरे में भारत के 8 मर्द और खातून मुक्केबाज फाइनल में पहुंच गए। इसी तरह 7 मुक्केबाज सेमीफाइनल में पहुंचे और कांसे का तमगा हासिल किया। आखिर में खास खबरें एक बार फिर। तिजारत और सनत के वजीर पीयूष गोयल ने कहा है कि भारत और अमरीका एक मुतवाजिन और तजारती लिहाज से मुअसर तजारती मुआहदे पर काम कर रहे हैं और अमरीका और ईरान ने एक बार फिर एक दूसरे पर हमले किए हैं। आबनाए हॉर्मुज पर कंट्रोल के तनाजे के बाद खित्ते में कशीदगी मजीद बढ़ गई है। इसके साथ ही आकाशवाणी से खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी शब का एक बजा चाहता है। हमारी तीसरी मजलिस की नशरियात अब इख्तिताम पजीर होती हैं। सुबह 9:30 पर आपकी खिदमत में एक बार फिर हाजिर होंगे पहली मजलिस की नशरियात के साथ। तब तक के लिए हमें इजाजत दीजिए। खुदा हाफिज। शब्बा खैर। जय हिंद।
2: नमस्कार। आकाशवाणी समाचार के साथ मैं सरफिरोजी।